0: शादियां हैं अब एक से ज्यादा करने का, तो ये जो कैटेगरी है इस्लाम में, ये जो मुस्तहब कैटेगरी है, इफ यू कैन डू जस्टिस बिटवीन ऑल द फोर वाइव्स, तो इसने इस्लाम में उभारा ज्यादा से ज्यादा शादी करने का।
1: उलमा फरमाते हैं असल में शादियां जो हैं वो एक नहीं है, बुनियादी तौर पर एक से ज्यादा है। अगर आप कमजोर हो, जस्टिस ना कर सको, इंसाफ ना कर सको, फिर एक ही करो। अल्लाह ताला ने कुरान मजीद में जब ये आयत साथ का आगाज किया, कैसे आगाज किया? एक से आगाज किया, फंकिहु मा ताब लकुम, जैसा कितना मसना व थुलाथ व रुबा, एक से शुरू नहीं किया, एक तो आखिर में बयान किया। अगर नहीं कर सकते अदल व इंसाफ तो फिर एक ही रखना। मेरे बहनें सुनेंगी फिर नाराज होंगी। तो ये हक है, अल्लाह ताला ने जिसने औरत को पैदा किया मर्द को भी पैदा किया, और मर्द का हक है कि वो अगर इंसाफ कर सकता है, उसके पास इतनी ताकत है, अल्लाह ताला ने उसे रिज्क भी दिया है, माल भी दिया है, और इससे ज्यादा तकवा भी हो, क्योंकि इस आयत के शुरू में भी तकवा है, आखिर में भी तकवा है। अगर तकवा है, अल्लाह ताला का डर है, इंसाफ भी कर सकता है तो करे, और इस हालत में बीवी का हक नहीं कि वो अपने खावन को रोके। अब आप साथी सब खुश हो जाए हैं।
2: अब सब अगर कोई जो शोहर है वो नमाज नहीं पढ़ता और औरत को काफी परेशानी हो रही इस वजह से, और वो कोशिश करना चाहती है कि मैं भी दीन पर चलूं, लेकिन वो कमजोर से कमजोर होती जा रही है, इसलिए कि जो घर का सरबरा है उसकी तरफ से काफी तकलीफें आ रही हैं, तो इस हालात में क्या किया जाए?
1: भाई का सवाल है कि अगर शोहर नमाज नहीं पढ़ता तो औरत क्या करे? वो पूरे घर का माहौल आलूदा हो जाता है, खराब हो जाता है, अगर सरबरा ऐसी गलती करे। याद रखें, तारकुस्सला काफिर है, जो नमाज तर्क कर देता है वो काफिर है, दारा इस्लाम से खारिज है। और तारकुस्सला की बीवी का निकाह इस कुफर की वजह से खत्म हो जाता है। इसलिए जो बहन इस मुसीबत में है, उसका खामिद नमाज नहीं पढ़ता, तो उसे नसीहत करनी चाहिए, कोशिश करनी चाहिए। खुद नहीं कर सकती तो ऐसे शख्स से रब्ता करे जो उसके खाविंद को नसीहत कर सके। अगर यह भी नहीं कर सकती, कोई आलिम से गुजारिश करे कि वो नसीहत करे। अगर यह भी नहीं कर सकती, सारे दरवाजे बंद हो गए हैं, तो वो औरत ऐसे मर्द के साथ ना रहे, उसके लिए जायज नहीं। बेनमाजी दार इस्लाम से खारिज है। जी ताल्लुकात खत्म, क्या मतलब? उसकी बीवी ना रही, देखें तारिकुस्सला, अब मसला और शुरू हो गया। नमाज का तर्क करना का हुक्म क्या है शरीयत में? उलमा के आठ अकवाल हैं, दो नहीं आठ, जो तीन है मैं आखिरी वो बयान करता हूं। शेख बिन बाज रहमतुल्लाह अलैहि फरमाते हैं, जिसने एक नमाज छोड़ दी वो दारे जानबूझ के, बात हो रही है जानबूझ के, तर्क का मतलब है जानबूझ के, याद रखना। अगर गलती से ऐसे हो गया तो कोई हर्ज नहीं, जैसे हदीस में आया कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अगर कोई शख्स नमाज से सो जाए या भूल हो जाए तो जब उसे याद है उस वक्त पढ़ ली है, उसका कफारा है। बात हो रही है जानबूझ के, दोनों में फर्क है। शेख बिन बाज़ रहमतुल्लाह अलैहि फरमाते हैं, जो शख्स जानबूझकर एक नमाज तर्क कर देता है वो दार इस्लाम से खारिज है। और दलील क्या है? सही मुस्लिम की मशहूर रिवायत है कि बंदे और कुफ्र शिर्क के दरमियान जो हद फासिल है वो नमाज है, जिसने नमाज को तर्क किया वो दार इस्लाम से खारिज है, वो काफिर है। अल्लामा इब्न उसैमीन रहमतुल्लाह अलैहि फरमाते हैं, जिसने नमाज को तर्क किया यानी मुकम्मल तौर पर नमाज अदा ना की, ایک بھی نماز ادا نہ کی تو وہ دائرہ اسلام سے خارج ہے. یعنی جو کبھی پڑھتے کبھی نہیں پڑھتا وہ کافر نہیں ہے, جو ہمیشہ نہیں پڑھتا وہ کافر ہے. اور علامہ البانی رحمۃ اللہ علیہ کا قول جو تیسرا ہے وہ یہ ہے کہ وہ شخص کافر ہوتا ہے جو کبھی نماز نہ پڑھے, ہمیشہ بالکل نماز ترک کر دے ہمیشہ کے لیے, اور اگر اسے ہاتھ میں وقت بلائے اور اسے حکم دے کہ نماز پڑھو ورنہ تمہیں قتل کرتے ہیں, مرتد کی سزا موت ہے, تمہیں قتل کر دیا جائے گا, اب تو نماز پڑھ لو, وہ شخص تلوار کے نیچے اپنا سر رکھے ہوئے پھر بھی انکار کرتے نماز نہیں پڑھتا جان بوجھ کے, تو ایسے شخص کے کفر میں کوئی شک ہے کسی کو؟ اس کا وہ کافر بھی ہے اور اس پر حد بھی قائم کر دیتا ہے. تو یہ مختلف اقوال ہیں علماء کے. ہم یہ کہتے ہیں اے بے نمازی, اللہ تعالیٰ تجھے ہدایت دے, اپنے رب کے سامنے سر جھکا کے کھڑے ہونے سے کیوں دور ہوتے ہو, کیوں انکار کرتے ہو؟ کیا تمہیں یہ بات اچھی لگ رہی ہے کہ کوئی شخص یہ کہے کہ تم کافر ہو؟ کوئی شخص یہ برداشت کر سکتا ہے؟ دیکھیں گالی انسان کسی کو کوئی دیتا ہے روڈ پہ, کوئی دنیا کی گالی تو برداشت نہیں ہوتی, لڑنے جھگڑنے پہ آ جاتے ہیں. اور اگر کوئی شخص تمہیں اتنی بڑی گالی دے کہ دائرہ اسلام سے بھی تم خارج ہو, کفر سے اوپر کوئی بات نہیں, کوئی گالی نہیں, یاد رکھیں دنیا کی جتنی بھی گالیاں ہیں وہ سب برداشت ہو سکتی ہیں, لیکن کفر جیسی بڑی بات, دائرہ اسلام سے خارج ہونا, نبی رحمت صلی اللہ علیہ وسلم کی امت سے خارج ہونا, اللہ تعالیٰ کے دین سے خارج ہونا, یہ کوئی گوارہ کر سکتا ہے کیا؟ اس رب کا جس نے تمہیں اتنی نعمتیں عطا فرمائی, اتنی نعمتیں کہ آپ سراپا اللہ تعالیٰ کی نعمتوں میں ڈوبے ہوئے ہو, اتنا حق بھی نہیں اپنے رب کے سامنے پانچ وقت اپنے رب کے سامنے کھڑے ہو کر سر جھکا کے اپنے رب سے گفتگو کرو. اللہ کی قسم اگر نماز نہ ہوتی پتہ نہیں مومن زندہ کیسے ہوتے, پتہ نہیں زندہ کیسے رہ سکتے. مجھے تعجب ہوتا ہے کہ بے نمازی زندہ کیسے, نماز جو نہیں پڑھتے وہ بےچارے کیسے زندگی گزارتے, وہ کیا کرتے ہیں؟ یہ تو اللہ تعالیٰ کا ہم پر احسان ہے, اللہ تعالیٰ کا کہ ہمیں پانچ وقت اپنے سامنے بلاتا ہے. واللہ اگر یہ نماز نہ ہوتی ہمارا تعلق ہے اپنے رب سے, کوئی تعلق ہی نہیں ہمارا. زکوٰۃ ہم لوگوں کو دیتے ہیں, حج کے لیے ہم ایک خاص جگہ پہ جاتے ہیں, خاص وقت میں جاتے ہیں, روزہ ہم رکھتے ہیں, کھانا پینا چھوڑ دیتے ہیں, لیکن نماز گفتگو ہے. صحیح مسلم میں نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا قسمت الصلاۃ بین وبین عبد نصفین, میں نے نماز کو اپنے اور اپنے بندے کے درمیان میں آدھا آدھا تقسیم کر دی. فإذا قال عبدي الحمد لله رب العالمين, جب میرا بندہ سورہ فاتحہ کے آغاز میں یہ پڑھے الحمد لله رب العالمين, تو اللہ تعالیٰ فرماتا ہے جواب میں حمدنی عبدی, میرے بندے نے میری حمد و ثنا کی. گفتگو ہو رہی ہے کس کی؟ رب ذوالجلال کی اور اس محتاج کمزور بندے کی. جب بندہ پڑھتے ہیں الحمدللہ رب العالمین, اللہ تعالیٰ جواب فرماتے ہیں حمدنی عبدی, میرے بندے نے میری حمد و ثنا کی, میری تعریف بیان کی, میرا بندہ میری تعریف کر رہا ہے. جب بندہ پڑھتا ہے الرحمن الرحیم, اللہ تعالیٰ فرماتے ہیں میرے بندے نے میری بڑائی بیان کی, میری صفت بیان کی. اور جب بھی میرا بندہ کہتے ہیں مالک یوم الدین, اللہ تعالیٰ فرماتے ہیں مجدنی عبدی, میرے بندے نے میری بڑائی, میری بزرگی بیان کی. جب میرا بندہ پڑھتا ہے ایاک نعبد و ایاک نستعین, اللہ تعالیٰ فرماتے ہیں یہ میرے اور میرے بندے کے درمیان میں عہد وعدہ ہے, میرا بندہ اپنا وعدہ پورا کر لے میں اپنا وعدہ پورا کرتا ہوں. کیا وعدہ ہے؟ ایاک نعبد و ایاک نستعین, اے اللہ تعالیٰ ہم یہ عہد کرتے ہیں کہ جب بھی مانگیں گے, جب بھی عبادت کریں گے صرف اور صرف تیری عبادت ہی کریں گے. ایاک نعبد, عبادت صرف اور صرف تیری ہی کریں گے, یہ نماز, یہ روزہ, یہ زکوٰۃ, یہ حج, یہ خیرات, یہ صدقات, یہ پکار, یہ قربان, یہ نظر نیاز, جتنی بھی عبادات ہیں ظاہری اور باطنی, قولی فعلی اور دل کی عبادت, جتنی بھی عبادات ہیں, کہ اللہ تعالیٰ صرف تیرے لیے ہیں. وہ ایاک نستعین, جب بھی مدد طلب کریں گے, جب بھی ہاتھ اٹھیں گے یا دامن اٹھے گا صرف اور صرف تیرے لیے اٹھے گا, کسی اور کے لیے نہیں. یہ عہد ہے بندے کا, ہر نماز میں اپنے رب کے ساتھ عہد کرتا. اللہ تعالیٰ فرماتے ہیں یہ میرے بندے کے درمیان میں عہد ہے, وعدہ ہے, میرے بندہ اپنا وعدہ پورا کرے میں اپنا وعدہ پورا کرتا ہوں. میرا بندہ توحید عبادت کا وعدہ پورا کرے جو ان دو لفظوں میں ہے ایاک نعبد و ایاک نستعین کا, میں وعدہ پورا کرتا ہوں. میرے بندہ کیا چاہتے ہو؟ اہدنا الصراط المستقیم صراط الذین انعمت علیہم غیر المغضوب علیہم ولا الضالین. اللہ تعالیٰ فرماتا ہے میں نے تمہیں ہدایت دے دی, بس یہ وعدہ پورا کرو. ایک تو نماز میں یہ کمزور ضعیف محتاج بندہ سر جھکا کر اپنے اس رب کے سامنے کھڑا ہو جاتا ہے, دونوں ہاتھ باندھ کے ذلت اور انکسار اور تواضع اور خشوع خضوع کے ساتھ, الحمدللہ رب العالمین الرحمن الرحیم مالک یوم الدین. کتنی بڑائی ہے, کتنی بڑی باتیں ہیں. ارے وہ بے نمازی, آپ اس بڑی اتنی لذت سے اور اتنی بڑی انعام بڑے انعام اور احسان سے اپنے آپ کیوں محروم کرتے ہو؟ کہ تمہارے پاس پانچ وقت نہیں ہے کہ اپنے رب کو دو؟ دیکھیں ہم سب مر جائیں گے, بقا صرف اللہ تعالیٰ کی ذات کا. مرنے کے بعد اپنے اس رب کے سامنے جب کھڑے کر دیا جاؤ گے کیا کہو گے؟ اللہ تعالیٰ سبحانہ, میرا بندہ نماز تم پر فرض کی تھی میں نے,